قليت طلع يعني لسه مصر انترتور ميا في كونتي يعني كيف على مسوال شكر للزملاء كيف رنت كيف على مسوال مسوال هن هن هن ما يدي وطب ميك تصير هن دو دي وطب ميك تصير هردون يعني كشيء شكر للزام ان رنت لي كير بقى شكر يعني شكر هن تي دي وطب بقى تصير اني تيجي ابوك سيلو وترو Oh, lek game ah, and dia amak tu ing mak kena invention tu lah. Orang Arabik tu dia suhe ini, atau aku cahy ke dulu tu kamu amak hi, misial hi ni top tu van suanin, tu pergi kan thalang tika next segment akan buang. Oh, zaman aku dia pahian RJ zalway namaste, kucu kucu hota he film songa mi koi mil gaya song kangai thaila, ming moy dia mika sang dia vikung dia moy mun puitan kelane ranti ah, ngak dia pa eh kangai thai em emang amerot su tun segment tan suan ki binit ngat sia kan lo nele to mea amerot su next segment hi 7:30 akron ki le do nani chumia suanin kangai thak man nge ka be se hi hi kan no chin sia kia wang oh ngak dia pa kha zanin ki wala hi anar je zo ba gan kara iran nal sa ma khan ngai to na ching si be ron soi me me ni ka vl ne na ron ti dan ji soi lo wang jelwe za ma hi su kan chiang tlang tro ming la nga vi kong ten je kar lal za ma tia ke valan iran lal za ma ti boka to lai su world cup khit le lai ni boka tro su wan sanin kan chung kama te po hianin kan mai thei tak tak lori kan ve tang ani welcome visitor iran te ron lang to mania iraq te po ron lang ang karing ole engle khole hemi segment ta na kan lan nung ber ngai thak lo hun ta a to na sms mi ron thantu song song te mel cha ha de de ho te kha a cute lut tuk te kha an tan ka ron thlan sak anga chuan tun hu la mi lo ngai thla tu song song te tan kan ka ron thlan sak don bok cheu ni a तो चलिए इस खंड की सबसे आखिरी गीत हम सुनते हैं एक बहुत ही प्यारा गीत है इस वक्त मुझे जितने भी सुन रहे हैं आप सबके लिए एंड स्पेशली हितेंद्र जी आपकी तबीयत खराब है तो फिर मैं उम्मीद करती हूँ इस गाने के साथ आपकी तबीयत जो है बिल्कुल फटाफट ठीक हो जाए और मैं फिर से वापस लौटने वाली हूँ अपने दूसरे खंड के साथ ठीक 7:30 बजे तो चलिए इस गाने के साथ मैं आप सभी से अलविदा लेती हूँ आप सुन रहे हैं आकाशवाणी FM 100.7 आपके साथ आरजे ज़वलपुरी